कार्यक्रम र पहिला सुन सिनेमा लभ स्टोरी र गीतटा गाइछन् लता मङ्गेशकर र अमित कर, लेखिछन् आनन्द बक्सी र सुरेश अजिचन आन्टी बर्मन।